0: मिङ्गाचुमै त कासना नल्लिगु सिन्तिरिस्पा समुहु बनेका नचा रिगुस्पा लिका वाङ्गिमाङ
1: अरे अरे चैता चाहिँ निङ्गा समुहु यानि आमा पिन्नै चैता कन्या पछि काचा मुसुन छम्पी सुन्छ मारि चाहिँ अफिसियल लेखेर याल चिम्बी तपाईँको चिल्का कुन खोजो यहाँ चाहिँ कि कान्छ त
0: निका खै पिन्दैछु मारि तै त माइटो
1: ए या छिन काचा रिसुङ यस्ता कुन यस्ता